0: ngera rang ge chig lojong ge nem ba de chesang ya tap ka jun de chong jina ra yang ha sang ge ga chen de ti an chen ni da lob cha rang jin ni da ji gon ne ren ding ni tan ni ka da ga zge ri ta ra ra da lob ra ni ker ge lo ma ge lo kha tang cham bi xiang ge chan de gan da ri pe nan de ge xiang ge chan de gan da ri pe na dan di lo ma ge lojong ge nem ba chesang ye jun de pan tong da ge gan da ri yo ge da zung ni ta ning ngi ge ka da ri na
1: ya ya तो चिकी ता फोमा खेर के नाच तो तन ने कुशांग के फिर तो हाली बेका चिन से ता तो गन जंटा नंखर नी सुन सोना चिकी तो फोमा ते अलो लिंक कैप चिक जेनांडा रिमोट तो जों डान देरे केनांडा येग जुक तो जों डान देरे केनांडा लिमिट ही ना तो ता फोमा दे कर के चिक फोब जोंगा दम बांदे यारा जे फाय तक ते हाजर नी देता दोरम तो निवा सुन सुन सोना तो थोमरंग मता छर दे दे येगन दों कोन दे ते गति नानी आ चिक अबोक यारा तिगे कि वने तंगो त नमिते अबोक छ दे खपचि यारा थतक तक व थ दे बोलिता तनी मारन खुर खचि गी ता अबोक छ दे खपचि दे के जन ता हाली वक यो हन दो छ पोयु खसम ख तनी गंडा छ यु जिन पंग जन ता छि थोप छु नारन जन ता छि थोरम कर गिन ता छि जन छि कला कन सम ख थोप छिन के ना तु ने छक नमिते गेर छि दे खपचि ना छक दिमिते जो तनी ता छि कि जन ता ग शेसो नि ता शेसो के तक शंकर फिर को नि ना चिक जाप को न ना फॉलो ता तो फा फॉलो को ना या चिक लक्टर फॉलो कमेंटिंग दिमित हाली पर दिस तक जाई तो दिस तरह गाग मो
0: देंगे
1: दिमित हाली भी शो मा दिन तक ता कि सोस्तु ना होई दिमित या चिक संग ना चेक तक ता चिक शार का कना कना तम तक ते के तन तन ना हाली या तक जंदक गिरगिन रेनी चानी तक या चिक ता चिक जाई ते ये के तम तम मन न ता चिक दिस तरह ना चुक को जाप तो ना चुक को रमो ना चुक को कला कना तम करके ngar ngar न तंग को मत इनता ना तिंगार नि तो नि ता ये ना मना ती चिक जाप चुर ई ते फ्यार गन दस्तारी सेव शुग दस्तारी जी तो तहरी का काचिन दर सम ते ई तंग के ना शो यो नि तक फम मा ती ई ता फो पा यार के संग तक रे
0: देंग
1: फो द फो पा के संग तक ना तक ता चिक ए सब जों ना चुक को तक ता शो मंगा दिन या पम बा यो न तो यो नो ती मिसरे तदा कि फोमा करके फोबजों के जंशुक्त जंशुक्त तो जों इचेरो ना फोमा के जंशुक्त तो जों इचेरो इता चिग येजु बिना चोको ता थाला लाशित तो फोमा लाला जाना तक ता चिग येगेन दोन नोरा तम इत गलो नो माशा नारा येजु ये खाजी नोरा मो
0: देंग
1: ते चिग करमाई निशान दुक तां देचो तनीता सोम जक नुवा यम जाना तक ते यम चिग दोन को ना तिमी किता तक जे चिग जुगन रक कलाम नि चिग तक तमडी छबो मे नारा यो तुम दिना यंग नारवायो कुमो
0: देंग
1: दिमी ना दा तनीता अलोक तक मो दोन ने ना दिमी तक लिफ्या ता सवा तु नो दिमी ते थाम चिला ता जिगो जस्तु ली तक हक्तर त तुम जन देन ता ना तुम देमो ट्रियो ना ता तक जि नंटा के नंग खरनी गिरगिन सुतिंग थाम लारे जिगन दोनी आ फोरमा थामी को सा जिगन दोनी तो पांडा इ तक ता जि चार्जप ना तिमी के चिटातिक दिमित तोवा जिक कोरी ते जे न ता फोरमा ति जिक टोरना ता यारा जिक ते सा छिमबो तक मो
0: नेरी
1: ते हाज नि तक ता जिक ए दि कापसिक लाम नि ता जिक जिक ति थांगे थोंगे जिक ते जिक कापसिक नाम बाली योग ना ते मि ते जे न ता फोरमा छो तारो दो छो नेर ते जिक ते फार्म जिक हो गया
0: आदि
1: कापसिक ने ना सारा इकछु न्यांग छ गा ते कापसिक न यों कापसिक ति न ता तो कुछ तेला चिक गाना यो कुमो तग ते जंगो ती शोगाता चिक तो बना ये ते एक तीन तन ता तग तो शो शो थामा दिन ती श्रीय के तना तग ऐसी की काइक ताब जानो कंदी तो का चिक तोरना ना यो ये जिमा तग गिरगिन सज इन्ना रा यहाँ चिक ते काक्षो मिन्ना रा तीमिज यों जिरे फंक
0: Ri ngō ma ri. Tā chir kī chū rāng rāng lāpshā kāng kī gīr gīn na lāpshā tī gā gīn jī jū rā lāpshā tī jōng jōn dīmbā yō na tī tāng jū tī gīr gīn rī rīn sōng jī na tā thūmā gā pāchir rāng rāng gā jī gīn chā jīn dī vishī gā yāng na thūmā gā rāng rāng gā tā shā yīn dā gā lō khā tā rāng gā tī kū nū gā lāpshā tī yā tāng gā kōr gīn jī jū tā hā chāng gā gā chēn bō rā tī shiāng gā tā chū gā yī gīr gīn sōng jī na rā thūmā gā gā yī jōng jū gā dīmbā jē rā tāng jū yāng nā wā kī tāng wā yī kīng yī tāng dē rāng kī khāshīn rī shīn yō nō gā lō mā zhī gā jē sāng yī jū ndā sō sū kīng yī tāng dā lā rāng rāng gā tā gā zhīng bā pā yī jū nā tā chāng gā gā chēn bō rī tī yāng chī nī tā chir gā tā gīr gīn zhī gā tsōn jī nā tā lāk pār tā rāng rāng gā lāp shā tā tāng jē yū gā tā shū gā yōng nī tā gā zhī gā ngā jib dī ngā tā lā tō rā ngā yī tā yī gō tī yāng gā gā lō pchōng gā lō mā ndī chī gā lī shān jū tāng gā kō nī tā tā rā kā wīn jī nā gā chū lī shān jū tāng gā ngā tā ndā nā chīm dā gā rā kā zhū gā chī lī shān māng sōng nā sā gō nā rā chīm gā lī shān māng sōng zhī gā sā gō nā rā lī shān māng sōng nā zhī gā chī gā nō ngā yō gā sā gō nā rā nā mō gā chī gā tā tsī sām tsī lā rā māng pō rī yō gā tī tā nā tā lō pchōng lō mā ndī lī shān jū tāng gā kō nā gā rā gā nā sām tsī gā rā yō gā lā bā tī gā chū tā lī shān jū tāng gā kō nā dā nā rā gā gā yāng shā yī chū gā chī gā lī shān rā jū rā yāng nā pā mā rā ndā zhū gā rā shā yī shū rū rū mī dā tā ngā lī shān rā jū rā ndā sō sū ngī tā lā tā gā chī tā gā rā gā nā tsō ngī nā chī gā mā rā ngā shī ngā sā rā gā nā rā gā mā shē tāng tā ndā zhū ngī tā ndā nā gā rā gā nā sām tsī chī gā wā gā ndā zhū ngī tā nī kā bā rī nā
1: tā dīp shā tā kī bā māng wā zhī gā chī gā māng jō hō gā chī gā tā ngā rā ngā tā chī nā rā dīp shā tī gā zhī māng māng tā mīng gā yā yā rā ngā gā dīp shā yā tā nā thak pār tā tā chī tī tsū rā ngā rī zhī māng wā zhī gā chī hō gā rā dīp shā tī gā zhī nyōng yī tā gā chīm gā dīp shā nā rā tī gā zhī nyōng nā tā nā rī gā sāng gā
0: yā rī
1: sō tā tā gā chī gā dīp shā tā gā zhī kā chū rā ngā gā dīn chā gā thot mā shū tā lō khā tā ngā tsān mō gā dīp shā tā ngā chū gā chī nā rā ལས ལས ལས ལས ལས ལས ལས ལས ལས Tani ta ta ni wi to ma timi ka win ta na ti ga ta ma ik chang go mai no ge yig go chang go ri go na timi ta ching don ka chi gi bon zin ki li sha mo zo jak chi gun ta na te chi gi ran ta na yo ka sam ka re ma ja i shu ta gi ti a long don ro ta shin jo ni thag de le mar go i ha ran don shin jo ni re
0: na ri
1: ta ta ha ri chi thag sam ka ta jo chi ka chi ri na ya ti ti ga nyong ki chi gi ja gi ta ngona chi ja go ni na mar chi li cha ta cha thara ja na chuk ta khlar ki ma ga ma ji gi yo ka na Dimita chigyo na dorum thombo kirikta dorum nga watika ta dimi jwa yar mo dimita na chig som di di sha jin na khoyag dok di sha na da dimita chigyo sha dinani chig som ro yi ka bina ya chig chi ki chikchak ke ti dimi jwa ko na rayon re ta inna yo ta chikchet dinan thop chin na mang yong go ta ta so chik jatton kir ki chaya de ton ta hara cheli ta ge dimi ki ta chig di sha jig na rayon dimi thong thong thong thong re jig na ta chig demon ka dir sang
0: yodi
1: ta ni ta chig khoyag dok di sha Tadi kuyakluk ke lipsha ke nani inna, tadi si kita kyo di wak di mantu ke shidung, di ritip ke demchang ziwa kumon di gansu muri kwetin kanka kwetin inna.
0: Ari?
1: Tananda, nyan to jasta jadzi ki zoku, tananda, tam pamees chib nanda. Di alangadung ke nanku, ta alangadung nga wak sim nanda, warma nga nanda, timi te chik taka chik na, pakpar tata cho chanku to chik yak ke nire.
0: Ari?
1: Timi te taka chik. Ti hazir ni lipsha ti chik, shiat chus pir chita kachin zire, gyurin ke lipsha ti nana, tā shik shiā jūr fīrī tā tāng chū tsikrik nō yak kazi nā nā tā nī tā chū sōm chī nō hājīng yak kā o tā kā tā chū lō nzān nō nā yāng sīndrī tā chī karmā jā rī dī nā nā tā nī tā shiā jūr kā chāndu māngā tā fīrī jī dī nā yā yī tē rāng shik kā chī tā ngā shik nā nā tā tōni yō kā nā
0: dēngā
1: tīmī kā tā uchī rūgmē kā ngā shik tīmī tā tār tāp kā nī tēn tā nā tīvī shiā jūr tā fīrī jī hā rī wā kā chīndar yin nāwa tī nā tōrnā shē gō sā chī gō nō tā yēg zūp tē ngī yore tā tōrnā shē gō chī dhir tāng gō yēg zūp tē tōrnā shī yēg zūp tā chīk tā kī tē tā mārshā kī yēg zūk mārshā kī tī tā kī yēg zūk mārshā kī tī yāng ōr kī prā kī chī yāng prā kī chī tī yī nī nā tā mā tī chī kī yēg zūk ā chī kī dē mō dō gī yēg zūp tā chī kī shā nō tā mū lō gō nī rē
0: nā rī
1: tōrnā shē gō nō tā lī shā kī tō nī yāng yēg zūk tē hā rī tōrnā shē gō nā tā mī dhir sāng gō tī hā dhir nī tā chom dhak tā chī chom nī shī nā tī mī chī kī lā lā shī kī yin di chik lipsha ta yin ta di chom ke lipsha na chok ngar su lipsha timi ta prab jak na wu ta ta ta wa ni maa pti na shaka ta ta prayi ta
0: Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэнгэ. Дэ